मुक्त पाई। ज्ञान कागर डंडा जोगी, सिंगी सुरत बजाई, मान दृढ़ कर आसन बैस जोगी, ता तेरी कल्पना जाई, काया नगरी मैं मंगन चढ़े जोगी, ता नाम पल्ले पाई, इत किंगरी ध्यान लागे जोगी, ना सच पल्ले पाई, इत किंगरी साधन आवे जोगी, अवमान विचों जाई, पाओ पाओ दोए पत लाए जोगी, यो शरीर का डंडी, गुरमुख होवे ता तंती वाजे, इन वेद तिसना खंडी, हुकम बूझे तो जोगी कहिए, एक स्यो चित लाए, सहसा टूटे निर्मल होवे, जो जुगतिव पाए, नदरी आमदा सब कुछ बिनसे, हर से तीच लाए, सतगुर नाल तेरी भावनी लागे, ता एसो जी पाए, यो जोग ना होवे जोगी, जे कुटम छोड़ पर पवन करे, गृह शरीर में हर हर नाम, गुर प्रसादी अपना हर प्राप लह, यो जगत मिट्टी का पुतला जोगी, जिसमें रोग वड्डा तृह नाम आया, अनेक जतन पे करे जोगी, रोग न जाए गवाया, हर का नाम औखद है जोगी, जिसनु मन नमसाए, गुरमुख होवे सो ही बूझे, जोग जुगत सो पाए, जोगे का मार्ग विखम है जोगी, जिसनु नदर करे सो पाए, अंतरभार एको वेखे, विचो परम चुकाए, विण वजाई किंगरी वाजे जोगी, सा किंगरी वजाए, कहे नानक मुक्त होवे जोगी, साचे रहे समाए, राम कली महला तीजा, भगत खजाना गुरमुख जाता, सगुर बूझ बुझाई, संतो गुरमुख दे वड्याई, रहाओ सच रहो, सदा सहस उपजे, काम क्रोध विचों जाई, आव छोड़ ना मिल लागी, ममता सब जलाई, जिते उपजे तिसते बिनसे, अंते नाम सकाई, सदा हजूर दूर न देखो, रचना जे नरचाई, सच्चा शब्द रवे कट अंतर, सच्चे सिंह लमलाई, सत संगत मै नाम निर्मोल, वडे भाग पाया जाई, परम ना भूलो सतगुर सेवो, मन राखो इकठाई, बिन नावे सा भूली फिरदी, बिरथा जन्म गवाई, जोगी जुत गवाई हंडे, पाखंड जोग ना पाई, शिव नगरी में आसन बैसे, गुर शब्दी जोग पाई, तातर बाजी शब्द निवारे, नाम से मन आई, यो शरीर सर्व रखे संतो, स्नान करे लिवलाई, नाम स्नान करे से जन निर्मल, शब्दे मैल गवाई, त्रै गुण अचेत नाम चेते नाही, बिनावे बिनस जाई, ब्रह्मा बिसन महेश त्रै मूर्त, त्रै गुण परम भुलाई, गुर प्रसादी त्रिगुटी छूटे, चौथे पद लिवलाई, पंडित पढ़े पढ़वाद वखाने, तिना बूझ ना पाई, बिखिया माते परम भुलाए, उपदेश कहे किस पाई, भव जना की उत्तम बाणी, जुग जुग रही समाई, बाणी लागे सो गद पाए, शब्दे सच समाई, काया नगरी शब्दे खोजे, नाम नवंग निद पाई, मनसा मार मन सह समाना, बिनस उस्त कराई, लोयन देख रहे विस्मादी, चित अधिष्ट लगाई, अधिष्ट सदा रहे निरालम, ज्योति ज्योत मलाई, हाँ गुर सराई सदा अपना, जिन साची बूझ बुझाई, नानक एक कहे बेनंती, नाव गत पद पाई, राम कली महला तीजा, हर की पूजा दुलंब है संतो, कहना कछु न जाई, संतो गुरमुख पूरा पाई, नामो पूज कराई रखाओ, हर बिन सब कुछ महिला संतो, क्याहो पूज चढ़ाई, हर साचे पावे सा पूजा होवे, पाणा मन नमसाई, पूजा करे सब लोग संतो, मनमुख थाए न पाई, शब्द मरे मन निर्मल संतो, ए पूजा थाए पाई, पवित्र पावन हे जन साचे, एक शब्द लिवलाई, बिन नावे होर पूज न होई, परम पुली लोकाई, गुरमुख आप शाणे संतो, राम नाम लिवलाई, आपे निर्मल पूज कराए, गुर शब्दी थाए पाई, पूजा करे पर विदनी जाने, दूजे पाए मललाई, गुरमुख होवे सो पूजा जाने, पाणा मन नमसाई, पाणे ते सब सुख पावे संतो, अंते नाम सकाई, अपना आप ना पछाणे संतो, ऊड़ करे वड्याई, पाखंड कीने जमनी छोड़े, ले जासी पत गवाई, जिन अंतर शब्द आप छाणे, गत मित तिन ही पाई, यो मनुआ सुन समाध लगावे, जो तीजोत मलाई, सुन सुन गुरमुख नाम वखाणे, सत संगत मेलाई, गुरमंग गावे आप गवावे, दर साचे शोभा पाई, ताची बाणी सच वखाणे, सच नाम लिव लाई, पए पंजन अद पाप नखंजन, मेरा प्रभ अंत सकाई, सब कुछ आपे आप वरत, नानक नाम वड्याई, राम कली महला तीजा, हम कुचल कुचील अत अभिमानी, मिल शब्दे मेल उतारी, संतो
گرمک نام نستاری سچا نام سے آکڑ انتر کرتے آپ سواری رہاو پارس پرسے پھر پارس ہوئے ہر جیو اپنی کرپا تاری ایک پیس کرے پھر ابمانی دن جوئے باجی ہاری ایک اندن پگت کرے دن راتی رام نام ارتاری اندن راتے سہ جے ماتے ہے دیہو میں ماری بھائی بن پگت نہ ہوئی کبھی ہے پائے پگت سواری مایا موہ سبد جلایا گیان تت بیچاری آپے آپ کرائے کرتا آپے بخش پنڈاری جس کیا گنا کا انت نہ پایا ہوں گاما سبد بیچاری ہر جیو جپی ہر جیو سالا ہی وچوں آپ نے ماری نام پدارت گرتے پایا اکھوٹ ستے پنڈاری اپنے آپ پگتانو آپے تٹھا اپنی کرپا کار کلتاری تن ساتے نام کی صدا پوکھ لاگی گامن سبد بیچاری جیو پنڈ سب کشوے تسکا آکھن بھگم بیچاری سبد لگے سری جن نسترے بوجل پار اتاری بن گھر ساتے کو پار نہ پاوے بوجھے کو بیچاری جو تر لگیا سو ہی پایا میر ہار سبد سواری تایا کنچن سبد راتی ساتے نائے پیاری تایا امرت رہی پر پورے پائے گے سبد بیچاری جو پر کھوجے سے ہی پاوے اور پھوٹ موئے انکاری بادی بن سے چیپ سیوے گر کے ہید پیاری سو جوگی تت گیان بیچارے ہمیں تس نام ماری تگر داتا تنے پشاتا جسنوں کرپا تمہاری تگر نہ سیوے مایا لاگے ڈوب موئے انکاری جچر اندر ساس چچر سیوا کی جے جائے مل گئے رام موراری آن دن جاگت رہے دن راتی اپنے پریپریت پیاری تن منواری وار کمائی اپنے گربٹوں بلخاری مایا موہ بن سجائے گا ابرے سبد بیچاری آج گائے سہی جاگے گر کے سبد بیچاری نانک سہی موئے جے نام نہ چیت پس جیوے بیچاری رام کلی محلاتی جا نام خجانا گرتے پایا ترپت رہے آگائی سنتو گرمخ مگت گل پائی ایک نام سے آکڑ انتر پورے کی وڈے آئی رہاو آپے کرتا آپے پہتا دیندہ رجک سبائی جو اس کرنا سکا رہیا اور نہ کرنا جائی آپے ساجے سر چپائے چھر سر تندے لائی اس سرے بھو تاں سکھ پاو تدگر میل ملائی اپنا آپ آپ پائے لکھنا لکھنا جائی آپے مار جی والے آپے جسنو تل نہ تمائی ایک داتے ایک منگتے کیتے آپے پگت کرائی چھبڑ پاگی جنی ایک ہو جاتا ستے رہے سمائی آپ سرو سے آنا آپے قیمت کہن نہ جائی آپے دوس پائے انتر آپے پرم پھولائی وڈا داتا گرمک جاتا نگری اند پھرے لوکائی جنی چاکھیا تنا سال آیا تگر بوجھ بجائی ایک نہ ناو آپ پھولائے ایک نہ گرمک دے بجائی سدا سدا سالا ہے ہو سنتو جدی وڈی وڈے آئی جم اور نہ کوئی راجا کرت پاپس بنت منائی نیاؤ تسے کا ہے سا سچا ورلے ہو منائی اسنو پرانی سدا تیاب ہو جن گرمک بنت بنائی تاگر پیٹے سوجن سیجے جس ہردے نام سائی سچا آپ سدا ہے سچا بانی سبد سنائی نانک سن ویکھ ریا بسمات میرا پرب رویا سربتائی رام کلی محلہ پنجواں اشٹ پدیاں ایک اوہنکار سدگر پرساد کنہی کیا پرورت پسارا کنہی کیا پوجا بستارا کنہی نبل پوہنگم سادے موہے دین ہار ہر آرا دے تیرا پروسا پیارے آنا جا ناویسا رہاو کنہی گریو تے بنکن پایا کنہی مون ادو سدایا ہوئی کہتو آنن پہوتی موہے دین ہر ہر اوڈ لیتی کنہی کیا ہوں تیر سواسی کوئی آن تج پیا اداسی کنہی پون سب ترتی کریا موئے دین ہر ہر در پریا کنہی کیا میں کلے وڈے آئی کنہی کیا باب ہو پائی کوئی کہ میں کریں پسارا موئے دین ہر ہر آدھارا کنہی کگر نرت کرائی کنہوں ورتنے مالا پائی کنہی تلک گوپی چندن لایا موئے دین ہر ہر ہر چایا کنہی سدھ بو چیٹ کلائے کنہی پیگ بو تھاٹ بنائے کنہی تنت منت بو کھیوا موئے دین ہر ہر ہر سیوا کوئی چتر کہاوے پنڈت کو کھٹ کرم سہ سو منڈت کوئی کرے آچار سپرنی موئے دین ہر ہر ہر سرنی سگلے کرم ترم جگ سودے بن ناوے او منا پربودے کہو نانک جو ساسنگ پایا بوجھی تسنا مہا سیت لایا
ਰਾਮ ਕਲੀ ਮਹੱਲਾ ਪੰਜਵਾਂ। ਇਸ ਪਾਣੀ ਤੇ ਜਿੰਤੂ ਕਰਿਆ, ਮਾਟੀ ਕਾਲੇ ਦਿਹੋਰਾ ਕਰਿਆ, ਉਦ ਜੋਤ ਲੈ ਸੁਰਤ ਪਰੀਖਿਆ, ਮਾਦ ਗਰਮ ਮੈਂ ਜਿੰਤੂ ਰਾਖਿਆ, ਰਾਖਨ ਹਾਰ ਸਮਾਰ ਜਨਾ, ਸਗਲੇ ਛੋੜ ਵਿਚਾਰ ਮਨਾ ਰਹਾਉ, ਜਿਨ ਦੀਏ ਤੁਦ ਬਾਵ ਮਹਿਤਾਰੀ, ਜਿਨ ਦੀਏ ਪ੍ਰਾਧ ਪੁਤਹਾਰੀ।